0: ले जानकारी दिएको छ। बजार अनुगमन प्रभावकारी बनाउन सरकारवालाको माग, रिपोर्ट लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूप

0: त्यसलाई फेरि एउटा अर्का कपी गर्यो, यसको इनोभेटिभनेस त रहेन भन्ने खालको यो प्रकारको चिजलाई घटाउँ।
1: चाडपर्वका बेलामा खाद्य सामग्री खरिद गर्दा त्यसको गुणस्तर, म्याद, भण्डारण र स्वच्छतामा जति ध्यान दिनुपर्दछ त्यति नै त्यसको उपभोग गर्ने र केसँग मिसाउने, केसँग नमिसाउने, कुन समयमा खाने भन्ने बारेमा पनि विशेष ध्यान दिनुपर्दछ। दीपक आचार्य, सीआईएन, काठमाडौं।
2: हामीलाई भर्खरै प्राप्त सूचना अनुसार पूर्व प्रधान न्यायाधीश चुलेन्द्र शमशेर जबरा पक्राउ पर्नु भएको छ। गैराती काठमाण्डुको महाराजगंज स्थित आफ्नै घरबाट उहाँ पक्राउ पर्नु भएको हो र थप अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ।
3: यो खबरसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: बागमती र गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बासिन्दाले साँझैसम्म उच्च सावधानी अप्नाउनु पर्ने, नारायणी नदीको बाढ़ी खतराको तहभन्दा माथि।
3: कांग्रेस संस्थापन र इतर पक्षी समानान्तर अधिवेशनको होडबाजीमा जग्गा अधिग्रहणको अधिकार प्रदेश र स्थानीय तहलाई दिन कानून ल्याइँदै शेयर कारोबारमा बैंकलाई खुकुलो नीति।
2: चाडबाड लक्षित अनुगमन तीव्र पार्न उपभोक्ता अधिकार कर्मीको माग। 23 वर्षपछि हेटौँडामा मासुजन्य ऐन कार्यान्वयन हुँदै कर्णालीबाटै नियमित जहाज चढ्ने व्यवस्था मिलाउने माग।
3: रूस र युक्रेन बीच हवाई आक्रमण, तीव्र युक्रेनी गतिविधिले थप तनाव बढ़ाउने रूसी राष्ट्रपतिको भनाई। थाइल्याण्डको बैंककमा भारी वर्षापछि 50 जिल्लामा विपद घोषणा।
2: र विशौं एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग पर्सी खेल्ने। साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेकपा एमाले भित्रको शुरूआती विवाद र पछि अध्यक्ष आफैले हस्तक्षेप गरेर प्रतिवेदन र आफ्नो आत्मालोचनाको कुरा पनि विभिन्न नेताहरूले उठाएका थिए। नेतृत्व परिवर्तनको कुरा उठाएका थिए। अन्तिममा अध्यक्षकै प्रस्तावमा

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 5 बजेको प्रकृति समय सन्देश वन जंगलमा जडीबुटी खेती गरौं
2: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा
3: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ
2: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ

0: थकान भइसके।
1: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
0: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
0: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
2: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै।
0: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
3: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबर का साथ, जसको खस्रो पन्ने जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रुदर र रुबिसमा उपलब्ध।
4: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
5: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
5: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
4: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
5: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
6: स्कुल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक, टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्ग लाइन दाङ।
0: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्ग लाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।
7: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
8: के भयो बोलादै, के गुनगुनाइरहेको?
7: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
8: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
7: यति सजिलै?
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
9: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
0: हाम्रा सेवाहरू, नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
10: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
11: साथै नाक कान, घाँटी, छाला तथा यौन समस्या एवं मनोरोग

0: उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
2: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97-487-0711 र 98-10-87-3180।
3: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
4: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
5: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
6: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
7: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
6: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98-578-2038।
7: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
8: घर त बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
9: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
8: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
9: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
7: हामी कहाँ सहर सिसौ असरा सासु चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
10: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरा चोक दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98-578-2894 98-478-2894।
11: खुसीको खबर,
12: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 98-680-79-194 र 98-22-81-56-76।
13: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
14: किसानहरूका लागि खुसीको खबर,
15: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
14: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान। फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
16: घरमा काम परेका बेला चाहिने खुकुरी खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
17: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा, सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग, दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि त्यहाँ त विभिन्न डिजाइनका खुकुरी कुडा गरासी चुलेची खुर्पा आँसी डाँफे माछा हात्ती गैडा कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र खुकुरीको डाप बनाउने कैसीमा धार लगाउने टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्द रहेछ।
12: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर पाँच सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि प्रोपराइटर अजय दिक मोबाइल नम्बर 9846555452।
17: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
12: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
18: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
19: तपाई सँगसँगै

0: Radio Barkati FM 93.4 MHz.
1: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
1: हामी कहाँ उपलब्ध सेवाहरू:
3: दाँत निकाल्ने,
1: नयाँ दाँत राख्ने,
3: झिक्न नपर्ने गरी दाँत राख्ने,
1: दाँत भर्ने, दाँत सफा गर्ने,
3: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
1: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
4: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषण राज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
5: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं।
6: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808464071।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्का, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: पानस्थ मेडिकल फार्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
5: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
4: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
5: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
7: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल झापा, बीएनसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
8: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू:
10: दन्त परीक्षण तथा परामर्श सेवा,
9: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
9: दाँत निकाल्ने,
10: दाँत भर्ने,
9: दाँतको जरादेखि उपचार गर्ने,
10: कृत्रिम दाँत लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
9: दाँतको कस्मेटिक उपचार,
10: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
11: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188।
6: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
11: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
11: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9747806011 र 9858840601।
12: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
13: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके त कहीँ गएसन्छ भन्नु भने
12: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
4: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
14: हामी कहाँ उपलब्ध सेवाहरू?
15: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टर्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
4: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
14: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952।
16: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
17: समुदायका लागि सामुदायिक रेडियो, रेडियो प्रकृति 93.4 मेगाहर्ज तुलसीपुर दाङ अब रेडियो सँगै भिडियो, युट्युब, पोडकास्ट र अनलाइन माध्यममा थप विस्तार हुँदैछ।
18: प्रकृति मिडिया नेटवर्क अन्तर्गत छिट्टै भिडियो कार्यक्रम, युट्युब च्यानल, पोडकास्ट तथा प्रकृति खबर .com अनलाइन पोर्टल सञ्चालन हुँदैछ।
17: यस नयाँ यात्राका लागि हामीलाई विभिन्न क्षेत्रमा काम गर्न इच्छुक तथा सृजनशील व्यक्तिहरू आवश्यक छ।
18: समाचार लेखन तथा वाचनका लागि 4 जना,
17: मार्केटिङ म्यानेजर, कन्टेन्ट क्रिएटर, मार्केटिङ र प्राविधिकका लागि 2-2 जना।
18: यस्तै गरी विभिन्न विषयमा साप्ताहिक कार्यक्रम सञ्चालनका लागि कार्यक्रम सञ्चालकहरू समेत आवश्यक परेको छ।
17: इच्छुक व्यक्तिहरूका लागि प्रकृति मिडिया नेटवर्कले 3 दिने निशुल्क ओरिएन्टेशन तालिम सञ्चालन गर्दैछ।
18: रेडियो, समाचार, कार्यक्रम, मार्केटिङ, भिडियो, पोडकास्ट तथा डिजिटल मिडियासँग सम्बन्धित आधारभूत जानकारी र कामको अवसरसँग जोडिन यो विशेष अवसर हुन सक्छ।
17: सम्पर्क गर्ने अन्तिम मिति असोज 12 गते सोमबारसम्म।
18: सम्पर्क स्थान रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। सम्पर्क नम्बर 0825218447। त्यस्तै मोबाइल नम्बर 9857822787।
17: रेडियोदेखि भिडियोसम्म, पोडकास्टदेखि अनलाइनसम्म समुदायको आवाजलाई नयाँ माध्यममा जोडौं।
18: प्रकृति मिडिया नेटवर्क, रेडियो प्रकृति 93.4 मेगाहर्ज तुलसीपुर दाङ, समुदायका लागि सामुदायिक रेडियो।
19: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
20: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
19: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 लाइन बीपी चोक दाङ फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-578-80-103।
20: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको सेवा हाम्रो।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 MHz।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग

0: न्यायाधीश शोलेन्द्र शमशेर जबरालाई हिजो राति पक्राउ गरी आज दिउँसो छोडियो। मानव बेचबिखन नियन्त्रण विधेयकमा 100 बढ़ी संशोधन प्रस्ताव दर्ता।
1: र विदेश खबरमा गाजा युद्धमा प्यालेस्टाइनी मृतकको संख्या 74,000 नाग्यो। खेल खबरमा जापानमा जारी विश्व कराते च्याम्पियनशीपमा नेपाली टोलीले 3 काँस्य सहित 6 पदक जित्यो।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
1: अब प्रकृति खबर विस्तारमा।
0: आजदेखि 16 श्राद्ध अर्थात पितृपक्ष विधिवत रूपमा शुरू भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेका पात्र अनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्नेछ। धर्मशास्त्रविदका अनुसार 16 श्राद्ध दिउँसोको समयमा पितृको तिथि अनुसार तर्पण, सिधादान र पिण्डदान गरी गर्नुपर्ने शास्त्रीय विधान छ। असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका 16 तिथिमा दिवंगत पितृलाई सम्झेर श्राद्ध गरिने भएकाले यसलाई 16 श्राद्ध भनिएको हो। यस वर्ष अधिक मासका कारण 16 श्राद्ध र बड़ा दशैं केही ढिला परेको छ।
1: लगातार वर्षातका कारण देशका विभिन्न स्थानमा बाढ़ी, पहिरो र डुबानले ठूलो धनजनको क्षति पुगेको छ। बागलुङ, पाल्पा, म्याग्दी र धनुषा लगायतका विभिन्न ठाउँमा बाढ़ी, पहिरो र डुबानमा परेर देशभर 12 जनाको ज्यान गएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बितेको 24 घण्टामा मात्रै 6 जनाको ज्यान गएको हो। गत असोज 8 गतेदेखि हालसम्म बाढ़ी, पहिरो र अविरल वर्षातका कारण ज्यान जानेको संख्या 12 पुगेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। उहाँका अनुसार 7 जना सम्पर्कविहीन भएका छन्। उता बागलुङमा पहिरोमा परेर एकै परिवारका 4 जनाको ज्यान गएको छ। जिल्ला प्रहरीकारले बागलुङका प्रमुख फणिन्द्र प्रसाईका अनुसार निसी खोला गाउँपालिका 3 का श्याम कुमारी बिक र उहाँका 3 जना छोरा मनोज, मुकेश र निशानको ज्यान गएको हो। उता पाल्पामा पहिरोमा परेर ज्यान जानेको संख्या 5 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका परिनायक उपरीक्षक भीमलाल भट्टराईका अनुसार पहिरोमा परेर विपत्ता भएका माथागढ़ी गाउँपालिका 3 कसेनी भैंसीकट्टाका 75 वर्षीय लीलबहादुर घरती मगर, उहाँका 17 वर्षीय छोरी दीना घरती र छिमेकी मोतीलाल घरती 15 वर्षीय छोरी झरना घरतीको शव भेटिएको हो। यसअघि आज बिहान पहिरोमा परेर माथागढ़ी गाउँपालिका 2 रूपसे रजौलीका 75 वर्षीय शेरबहादुर चिदी र रिप्तीगोड गाउँपालिका 6 ठिमुरे धुस्तुङकी 59 वर्षीय कृष्ण कुमारी सारूको पनि ज्यान गएको थियो। चिदीलाई घाइते अवस्थामा उद्धार गरी जिल्ला अस्पताल पाल्पामा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए भने सारूको पहिरोमा पुरिएको अवस्थामा शव निकालिएको हो। मृतक 5 जनाको पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा शव राखिएको परिनायक उपरीक्षक भट्टराईले जानकारी दिनुभएको छ।
0: यस्तै धनुषाको मिथिला नगरपालिका 11 आंगाछी स्थित बिहान राजन श्रेष्ठको एकतले घरमाथि पहिरो खसेर पुरिँदा उहाँका श्रीमती अन्दाजी 35 वर्षीय कमला श्रेष्ठको ज्यान गएको छ। यस्तै म्याग्दी अन्नपूर्ण गाउँपालिका 3 फगाममा अविरल वर्षाका कारण माथिबाट पहिरो खस्दा गंगा बहादुर पाइजाको घर पुरिँदा 1 जना बेपत्ता भएका छन् भने 1 जनाको ज्यान गएको प्रहरीले जनाएको छ। उता बाढ़ीले बागलुङ पर्वत जोड्ने मालढुङ्गाको पुल भत्काएको छ। यता दाङमा लगातार वर्षासँगै आएको हावाहुरीका कारण भौतिक संरचना, धान बाली तथा तरकारी खेतीमा क्षति पुगेको छ। हावाहुरीका कारण विभिन्न स्थानमा घर तथा विद्यालयको भौतिक संरचनामा क्षति पुर्याएको प्रहरीले जनाएको छ। हिजो तुलसीपुर 3 बल्लेमा हावाहुरीले 1 घर र 3 गोठ भत्किएको छ। लगातार झरीपछि 81 आएको हावाहुरीले 81 वर्षीय

0: दयाराम पुनको घर र गोठ भत्काएको हो। यस्तै सोही ठाउँका धनबहादुर ओली र इन्द्र कली पुलको एक एकवटा गोठ भत्किएको स्थानीय धनवीर पुनले जानकारी दिनुभएको छ। यस्तै तुलसीपुर 19 को छिल्लीकोट लगायतका विभिन्न ठाउँमा हावाहुरीले क्षति पुर्याएको वडाध्यक्ष प्रेमनाथ योगीले जानकारी दिनुभएको छ। यस्तै हावाहुरीले दाङको देउकुरी क्षेत्रमा किसानले लगाएको धानबालीमा क्षति पुगेको छ। राप्ती लमही राजपुर गढवाका विभिन्न क्षेत्रमा हावाहुरीले धानबालीमा क्षति भएपछि किसानहरू चिन्तित भएका छन्।
1: यस्तै अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेर अवरूद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत मलेखु मुकलिन सड़क खण्ड खुलाउन 10 डोजर तथा एक्सकाभेटर परिचालन गरिएको छ। विपद व्यवस्थापन टोली तथा सड़क डिभिजन कार्यालयको समन्वयमा लेदो र ढुङ्गा माटो पन्थ्याएर सड़क खुलाउने प्रयास भइरहेको छ। वर्षाका कारण देशका विभिन्न भूभागसँगै संघीय राजधानी काठमाडौंलाई जोड्ने मुख्य लाइफ लाइनका रूपमा रहेको पृथ्वी राजमार्ग पनि प्रभावित बनेको छ। मलेखुदेखि मुगलिङसम्मको सड़क खण्डमा लेदो सहितको ठूलो पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा अवरूद्ध बनेको हो। उता तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षातले धानबालीमा क्षति पुर्याएको छ। बाँकेमा गए रातीको हावाहुरीले धानबालीमा क्षति पुर्याएको हो। त्यस्तै कपिलवस्तु सहित विभिन्न जिल्लामा लगातारको वर्षातले धान डुबानमा परेको छ। बाँके नेपालगंज 19 मन्नीपुरका किसान हेमराज कादुका अनुसार हुरीले खेतमा धान ढालेको हो। मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न पनि आग्रह गरेको छ।
0: यसैबीच गएको बिहिबारदेखि देशभर सक्रिय रहेको न्यून चापीय मौसम प्रणाली कमजोर बनेको छ। लगातारको वर्षाका कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका 1-2 ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ। धेरै ठाउँमा घाम लाग्न थालेको छ। यद्यपि आज रातिसम्म केही ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना भने कायमै रहेको छ। अब भोलिदेखि मौसममा उल्लेख्य सुधार आई घाम लाग्ने मौसमविदको पूर्वानुमान छ।
1: सल्यानमा लगातारको वर्षा र हावाहुरीका कारण 3 दिनदेखि विद्युत सेवा अवरूद्ध भएको छ। अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। जिल्लाभर विद्युत आपूर्ति ठप्प भएपछि सर्वसाधारण उपभोक्ताहरूको दैनिकी प्रभावित बनेको छ भने नेपाल विद्युत प्राधिकरणले आज बिहानैदेखि दुईतर्फबाट मर्मत टोली परिचालन गरेर आज साँझसम्म विद्युत सेवा सुचारू गर्ने प्रयास थालेको हो। मौसममा केही सुधार देखिएसँगै सल्यान वितरण केन्द्रले कपुरकोट र खारकोला दुवै तर्फबाट मर्मत टोली परिचालन गरेको जनाएको छ। कपुरकोट तर्फबाट टोली अरिङ्गाले फेदीतर्फ क्षतिग्रस्त संरचना मर्मतमा खटिएको छ भने अर्को टोली खारकोलाबाट मर्मतमा खटेको बताइएको छ। नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख नरेश रावलका अनुसार मर्मत कार्य जारी रहेकाले आज साँझसम्म विद्युत सुचारू गर्ने प्रयास भइरहेको छ। हिजो शनिबार पनि दिनभर मर्मतको काम गरिए तापनि विभिन्न ठाउँमा क्षति पुगेको हावाहुरी र क्षतिग्रस्त संरचनाका कारण लाइन सुचारूमा ल्याउन नसकिएको वितरण केन्द्रले जनाएको छ। लगातार वर्षा र हावाहुरीका क्रममा विभिन्न स्थानमा रूख ढलेपछि 33 केभी प्रसारण लाइनमा क्षति पुगेको हो। शुक्रबार रातिदेखि विद्युत आपूर्ति अवरूद्ध भएपछि जिल्लाका अधिकांश क्षेत्र 3 दिनदेखि अन्धकारमा छन्। संचार सम्पर्क पनि विच्छेद हुन थालेको उपभोक्ताहरूको भनाइ छ। विशेष गरी 33 केभी प्रसारण लाइन अन्तर्गत लुहानदेखि अरिङ्गाले फेदी खारखोला क्षेत्रमा रूख ढलेर प्रसारण लाइनका संरचनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ।
0: यसैबीच वर्षाका कारण राप्ती राजमार्गको कपुरकोट खारखोला टुनीबोट लुहाम सड़क खण्डमा खसेको पहिरो हटाइएको छ। सड़क डिभिजन कार्यालय घुराईदाङका अनुसार अत्यधिक सवारी साधन आवागमन गर्न सक्ने अवस्थामा सड़क सञ्चालन गरिएको छ। जिल्ला प्रशासन कार्यालयको सूचना र मौसमको जानकारी अध्यावधि गर्नुहुन पनि आग्रह गरिएको छ। यस्तै तुलसीपुर कालीमाटी कालचे सुर्खेत सड़क खण्डको हापुरे कालीमाटी सड़क खण्डमा पनि पहिरो हटाई अवरूद्ध भएको सड़क सञ्चालनमा ल्याइएको बताइएको छ।
1: तपाई अहिले बेलुकी 6 बजेको प्रकृति खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ। रेडियो सुन्दै गर्नुहोला।
2: समुदायका लागि सामुदायिक रेडियो रेडियो प्रकृति 93.4 मेगाहर्ज तुलसीपुर दाङ अब रेडियो सँगै भिडियो युट्युब पोडकास्ट र अनलाइन माध्यममा थप विस्तार हुँदैछ।
3: प्रकृति मिडिया नेटवर्क अन्तर्गत छिट्टै भिडियो कार्यक्रम युट्युब च्यानल पोडकास्ट पोडकास्ट तथा प्रकृति खबर .com अनलाइन पोर्टल सञ्चालन हुँदैछ।
2: यस नयाँ यात्राका लागि हामीलाई विभिन्न क्षेत्रमा काम गर्न इच्छुक तथा सृजनशील व्यक्तिहरू आवश्यक छ।
3: समाचार लेखन तथा वाचनका लागि चारजना
2: मार्केटिङ म्यानेजर, कन्टेन्ट क्रिएटर, मार्केटिङ र प्राविधिकका लागि दुई दुई जना।
3: यसै गरी विभिन्न विषयमा साप्ताहिक कार्यक्रम सञ्चालनका लागि कार्यक्रम सञ्चालकहरू समेत आवश्यक परेको छ।
2: इच्छुक व्यक्तिहरूका लागि प्रकृति मिडिया नेटवर्कले 3 दिने निशुल्क ओरिएन्टेशन तालिम सञ्चालन गर्दैछ।
3: रेडियो, समाचार, कार्यक्रम, मार्केटिङ, भिडियो, पोडकास्ट तथा डिजिटल मिडियासँग सम्बन्धित आधारभूत जानकारी र कामको अवसरसँग जोडिन यो विशेष अवसर हुन सक्छ।
2: सम्पर्क गर्ने अन्तिम मिति असोज 12 गते सोमबारसम्म।
3: सम्पर्क स्थान रेडियो प्रकृति एफएम 93.4 MHz। सम्पर्क नम्बर 082-521-847। त्यसै मोबाइल नम्बर 98-578-22-787।
2: रेडियोदेखि भिडियोसम्म, पोडकास्टदेखि अनलाइनसम्म समुदायको आवाजलाई नयाँ माध्यममा जोडौं।
3: प्रकृति मिडिया नेटवर्क, रेडियो प्रकृति 93.4 MHz, तुलसीपुर दाङ, समुदायका लागि सामुदायिक रेडियो।
0: विश्रामपछि प्रकृति खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर।
1: मानव बीज विघन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 111 संशोधन प्रस्ताव दर्ता भएको छ। 28 जना सांसदले 111 संशोधन प्रस्ताव दर्ता गराएका हुन्। संशोधनकर्ता सांसदहरूमा इन्दिरा राणा, हर्कराज राई, आरएन राई लगायतका सांसदहरू रहनु भएको छ। यसै गरी सांसदहरू लीमा अधिकारी आचार्य, प्रकाश चन्द परियार, गंगा देवी श्रेष्ठ लगायतका सांसदहरूले पनि संशोधन प्रस्ताव राख्नु भएको हो। संगठित अपराधको रूपमा विश्वभर फैलिएको मानव बेचबिखनबाट प्रभावित व्यक्तिको आत्मसम्मान, स्वतन्त्रता र मौलिक हकको संरक्षण गर्ने उद्देश्यले यो विधेयक सरकारले ल्याएको हो। यो विधेयक महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले गत 14 साउनमा प्रतिनिधि सभामा दर्ता गराउनु भएको थियो, जसमाथि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल समेत भइसकेको छ। त्यसपछि सांसदहरूले विधेयक उप संशोधन प्रस्ताव दर्ता गराए।
0: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ। शनिबार मध्यराती घरबाटै पक्राउ परेका जबरालाई केही बेर अघि परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो। अपराध अनुसन्धान कार्यालयका एसपी सन्तोष खड्काले भने जबरालाई सुरक्षित ठाउँमा पठाएको बताउनु भएको थियो। प्रहरीले यसबारे विस्तृत जानकारी खुलाएको छैन। गैराती अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगंज स्थित निवासबाट उहाँलाई पक्राउ गरेको थियो। उहाँलाई भेट्न भनेर कार्यालय पुगेको मानव अधिकार आयोगको टोलीलाई पनि प्रहरीले भेट्न दिएको थिएन। गेटमा करिब 45 मिनट कुद्दा पनि भेट्न नदिएपछि आयोगको टोली फर्किएको थियो। सरकारले जबरालाई पक्राउ गर्नुको कारण पनि खुलाएको छैन। एसपी खड्काले सुरक्षा थ्रेट भएकाले जबरालाई रातारात कार्यालयमा ल्याएर राख्नु परेको बताउनु भएको छ। तर कानूनका जानकारहरूले प्रहरीको शैलीमाथि प्रश्न उठाएका छन्।
1: नेपाल र बेलारूस बीच कूटनीतिक, सरकारी तथा सेवा राहदानी वाहकलाई भिसा छूट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभाका अवसरमा न्यूयोर्कमा आयोजित साइड लाइन कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनाल र बेलारूसका परराष्ट्र मन्त्री म्याक्सिम रेजेनकोभले आफ्नो सरकारका तर्फबाट यो सम्झौतामा हस्ताक्षर गर्नुभएको मन्त्रालयले जनाएको छ। सम्झौतामा हस्ताक्षर गर्नु अघि दुवै परराष्ट्र मन्त्रीहरू बीच सौहार्दपूर्ण भेटवार्ता भएको थियो। भेटवार्तामा दुवै देशको आपसी हितसँग सम्बन्धित विविध विषयमा छलफल समेत भएको छ। भेटवार्तामा नेपाल बेलारूस मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्दै श्रम, शिक्षा, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध लगायतका क्षेत्रमा सहकार्य लाई विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
0: नेपाली कांग्रेस संस्थापन इतर पक्षले पार्टीको 15 महाधिवेशन मंगसिरको 21, 22 र 23 गते गर्ने भएको छ। हिजो पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका नेता डाक्टर प्रकाश शरण महतले मंगसिरको 21, 22 र 23 गते पार्टीको महाधिवेशन गर्न लागि जानकारी दिनुभयो। उहाँले त्यसको तयारीका लागि असोजको 15 गतेबाट एउटा अधिवेशन शुरू हुने जानकारी दिनुभयो। एकताको महाधिवेशनका लागि प्रयास गरे पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको जानकारी दिनुभयो। पछिल्ला दिनमा भएको व्यापक वर्षाका कारण केही काममा ढिलाइ भए पनि केन्द्रीय कार्यालयबाट गर्नुपर्ने तयारी अघि बढ़िरहेको बताउनुभयो। सम्भव भएसम्म स्थानीय वकिल, पूर्व शिक्षक तथा निर्वाचन सम्पन्न गर्ने अनुभव भएका व्यक्तिहरूको सहयोग लिएर अधिवेशन छिटो छरित रूपमा सम्पन्न गर्ने जानकारी दिनुभयो।
1: यसैबीच नेपाली कांग्रेसको विधान अनुसार केन्द्रीय कार्य समितिमा पदाधिकारी र सदस्य चयन गर्ने महाधिवेशन प्रतिनिधिहरू प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट चुनिन्छन्। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत यही असोज 3 गते र 4 गते एउटा अधिवेशन भएको थियो। महाधिवेशनको कार्यतालिकामा 7 गते पालिका अधिवेशन र 10 गते प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने थियो। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले शनिबार साँझ निकालेको विज्ञप्ति अनुसार प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन मनाङ, मुस्ताङ र बैतडी जिल्लामा मात्रै सम्पन्न भएको छ। 165 निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि मात्रै मतदाताको टुंगो लाग्दछ, तर नेताहरूले भने अहिले नै महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्ने हतार गरिरहेका खबरहरू सार्वजनिक भएका छन्।
0: प्रकृति खबरमा अब केही संक्षेप खबर। नारायणगढ़ मुगलिन सड़क सञ्चालनमा आएको छ। नाम्सी खोला पुलमा थुप्रिएको लेदो सहितको पहिरो हटाएसँगै पोखरातर्फ जाने सवारी साधन तथा ढुवानीका साधन चल्न थालेका हुन्।
1: नारायणी नदीमा आज जलस्रोतर 11.94 मिटर पुगेको छ। देवघाटमा रहेको जल मापन केन्द्रमा अभिलेख राख्न थाले। यताकै अहिलेसम्मको उच्च जलस्रोतर मापन गरिएको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ।
0: मनाङको नार्पा भूमि गाउँपालिका वडा नम्बर 5 रहेको हिमलोङ हिमालमा हिम पहिरोमा परि 10 बेपत्ता भएका छन्। बिहान हिउँ पहिरो गएको जानकारी पाएपछि खोजी तथा उद्धारका लागि 4 टोली हेलिकप्टर मार्फत गएको मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
1: विदेश खबरमा गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल हमास बीच करिब 3 वर्षदेखि जारी युद्धमा प्यालेस्टाइनी मृतकको संख्या 74,000 नागेको छ। गत अक्टोबर 10 लागू भएको युद्ध विरामले भीषण लड़ाई रोकेको भएका पनि इजरायली सेनाले सम्भावित खतरा वा आक्रमणको जवाब स्वरूप भन्दै आफ्ना सैन्य कार्यवाही जारी राखेको जनाएको छ। गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसार युद्धमा हालसम्म 74,016 प्यालेस्टाइनीको मृत्यु भएको छ भने 1,75,068 जना घाइते भएका छन्। यो युद्ध सन् 2023 अक्टोबर 7 हमास नेतृत्वका लड़ाकूहरूले इजरायलमा आक्रमण गरेपछि शुरू भएको थियो। उक्त आक्रमणमा अधिकांश सर्वसाधारण सहित करिब 1,200 जनाको मृत्यु भएको थियो भने 251 जनालाई बन्धक बनाइएको थियो।
0: र प्रकृति खबरको अन्तमा अब खेल खबर। जापानमा चलिरहेको विश्व सितोरीय कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण, 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्दरले स्वर्ण पदक जितेका हुन्। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तौल समूहमा स्वर्ण पदक जित्दा किम कुमितेमा पनि काँस्य पदक जित्नु भएको छ। एरिकाले आज भएको फाइनलमा चाइनिज ताइपेकी खेलाड़ीलाई 8-6 हराउनु भएको विश्व सितोरीय कराते च्याम्पियनशीपमा एरिकाको यो दोस्रो स्वर्ण पदक हो। यस्तै राकेशले पुरूषतर्फ 60 केजी मुनि स्वर्ण जित्नु भएको छ। निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जित्नु भएको छ। उहाँले टीम कुमितेतर्फ पनि काँस्य पदक जित्नुभयो। मीनबहादुर तामाङले 67 केजी तौल समूहमा काँस्य जित्नु भएको छ। टीम इभेन्टमा नेपालले थप काँस्य पदक जितेको छ।
1: यही खबरहरूसँगै हामी प्रकृति खबरको पुच्छारमा आइपुगेका छौं। विधाउन अघि अहिले प्रसारण गरेका प्रमुख खबर शीर्षकहरू फेरि एकपटक।
0: देशभर वर्षाका कारण विपदजन्य घटनाले थन्जनको क्षति। बागलुङ र पाल्पा सहित विभिन्न जिल्लामा बाढ़ी र पहिरोमा परेर 12 जनाको ज्यान गयो।
1: वर्षातका कारण दाङ सहित विभिन्न ठाउँमा धान बालीमा क्षति हुँदा किसान चिन्तामा। सल्यानमा विद्युत अवरूद्ध हुँदा उपभोक्ता मर्कामा।
0: पूर्व प्रधान न्यायाधीश छोलेन्द्र शमशेर जबरालाई जो राति पक्राउ गरी आज दिउँसो छोडियो। मानव बेचबिखन नियन्त्रण विधेयकमा 100 बढ़ी उटा संशोधन प्रस्ताव दर्ता।
1: र विदेश खबरमा गाँजा युद्धमा प्यालेस्टाइनी मृतकको संख्या 74,000 नाग्यो। खेल खबरमा जापानमा जारी विश्व कराते च्याम्पियनशीपमा नेपाली टोलीले 3 काँस्यसहित 6 पदक जित्यो।
0: हस्त बेलुकी 6 बजेको प्रकृति खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमा पुन र रेडियो कपुरकोट सल्यानका प्राविधिक शिवा डाङ्गीलाई धन्यवाद दिँदै सहकर्मी लक्ष्मण विश्वकर्मासँगै म सुधा सुमन ढकाल पनि विदा हुन्छौ।
1: नमस्कार।

0: तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं
2: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808864071
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
4: हाम्रा सेवाहरू
5: दन्त परीक्षण तथा परामर्श सेवा
4: दाँतको एक्सरे
5: दाँत सफा गर्ने
4: दाँत निकाल्ने
5: दाँत भर्ने
4: दाँतको जरादेखि उपचार गर्ने
5: कृत्रिम दाँत लगाउने
4: बच्चाहरूको दाँतको विशेष उपचार
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
4: दाँतको कस्मेटिक उपचार
5: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848401188
6: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा
7: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटवल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ
6: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24

0: सम्पूर्ण काम गरिन्छ।
1: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847873923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
0: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै।
2: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
3: अब के बुझ्नु नि बाबु, दाँत दुखेर मर्न लागिसके भने
2: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
1: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू?
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टर्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
1: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
4: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोकको तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
7: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल पिर्तामोल छापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्ट

0: रोगहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
1: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
0: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-0611 र 98-5-78-40-601।
2: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
2: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
0: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
2: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
0: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
1: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 082-521-904। के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
3: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
3: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5, राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
3: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98478-44-683 र 98478-64-770। सेवा गर्ने मौका दिनुहोस्।
2: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 082-521-032 र मोबाइल नम्बर 98-12-91-918।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: Radio Barkati FM 90.4 MHz.
1: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
3: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435-27-695 र 9910-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू: नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
6: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825-20-601, मोबाइल 9747-07-11 र 9810-87-31-80।
7: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
8: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
8: हामी कहाँ उपलब्ध सेवाहरू:
9: दाँत निकाल्ने,
8: नयाँ दाँत राख्ने,
9: झिक्न नपर्ने गरी दाँत राख्ने,
8: दाँत भर्ने, दाँत सफा गर्ने,
9: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
8: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
3: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856-38443 र 9810-85-97-72।
10: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
11: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
10: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
10: 10 बेड आईसीयू सेवा
11: 10 बेड एनआईसीयू सेवा
10: 10 बेड एसडीयू सेवा
11: नर्मल डेलिभरी तथा सीएस सेवा
10: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
11: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
10: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्तीला केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान फोन 082-522-686 र 590-475
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्
2: हजुर हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ
3: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ प्रोप्राइटर दिनेश कुमार खड्गा मोबाइल नम्बर 98417-055-65 सधैं सेवा गर्ने मौका दिनुहोस्
5: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
12: मेरी आमोइनी घर त बनाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
13: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
12: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
13: यसका बाजे लाट्टाले हाँडेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङ टुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
14: हामी कहाँ साल चिसौ असना सालको चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
15: कञ्चनजङ्घा श्रमिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरासोक दाङ
14: प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 98578-23894 98478-23894
16: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज सल्यान रोड तुलसीपुर दाल सम्पर्क फोन नम्बर 082-521-847
17: र 082-521-880

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति, विपदबाट चार दिनमा 15 जना भन्दा बढ़ीको मृत्यु, धेरै बेपत्ता, 1,284 जनाको उद्धार
1: र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ।
0: चामेको घट्टे खोलामा बाढ़ी आएपछि मस्याङदी आंशिक थुनियो। हिमलुङमा हिमपहिरोमा बेपत्ता भएका 10 मध्ये 2 जनाको शव फेला। हुम्लामा जड़ीबुटी संकलन गर्न पुगेका 1 जनाको मृत्यु, 9 जना सम्पर्कविहीन।
2: भोलि बिहान हामी चाँडैबाट फेरि हिमलुङ बेस क्याम्प पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यही अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ।
0: तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धान बालीमा क्षति। आज राति पनि केही ठाउँमा पानी पर्ने, विशेष गरेर सुदूरपश्चिमका पहाड़ी जिल्लामा बढ़ी प्रभाव।
3: पूर्वी भूभागहरूबाट चाहिँ प्रमुख रूपमा यो कर्णालीको प्रभाव सकिसकेको अवस्था छ र पानी पर्न एकदमै कम नै रहेको।
0: र जापानमा चलिरहेको विश्व स्तरीय कराते च्याम्पियनशीपमा नेपाललाई 2 स्वर्ण, 1 रजत र 3 काँस्य पदक।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेको सीको विनाशकारी बाढ़ीको 1 महिनामै देशका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र डुबानले क्षति पुर्याएको छ। भौतिक पूर्वाधारहरू धेरै नष्ट भएका छन्। अब भौतिक पूर्वाधारको निर्माणमा विशेष ध्यान दिनुपर्छ भन्ने पाठ फेरि सिकेको छ। अब पीड़ितको उद्धार राहतका लागि तीनै तहका सरकारले काम गर्नुपर्दछ। एकले अर्कालाई आरोप लगाएर पन्छन कसैले मिल्दैन। यो अप्ठ्यारो समयमा सबै मिल्नुको विकल्प छैन। अब खबर सन्तोषी रावलबाट।
5: देशका विभिन्न स्थानमा पछिल्लो 4 दिनमा बाढ़ी पहिरो तथा डुबान लगायत विपदका घटनामा परि 14 जनाको मृत्यु भएको छ। विपद प्रति कार्य शाखा प्रमुख रामबहादुर केसीका अनुसार विपदमा परि गण्डकी प्रदेशमा सबैभन्दा धेरै 5 जनाको मृत्यु भएको छ। यस्तै लुम्बिनीमा 4, बागमतीमा 3, कर्णालीमा 1 र मध्य प्रदेशमा 1 जनाको मृत्यु भएको छ। विपदका घटनामा परि 4 जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 8 गतेदेखि 11 गतेसम्म आएको बाढ़ीले मानवीय क्षति हुनुका साथै भौतिक संरचनामा पनि क्षति पुगेको शाखा प्रमुख रामबहादुर केसीले सीआईएनलाई बताउनुभयो।
1: बागलुङ त्यस्तै गरेर पाल्पा म्याग्दी लगायतका जिल्लाहरूमा केही मानवीय क्षतिहरू पनि भएको छ र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ। यो पहिरोमा परेर र बाढ़ीमा परेर अहिलेसम्मको चाहिँ मानवीय क्षति यही हो भने अब भौतिक क्षतिको सन्दर्भमा पनि अब तपाईँको चाहिँ केही निजी घरहरू चाहिँ क्षति भएका छन्।
5: पहिरोमा परेर म्याग्दीमा मात्रै 4 जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न ठाउँमा व्यापक भौतिक तथा मानवीय क्षति भएको प्रहरीले जनाएको छ। बाढ़ी पहिरोका कारण घरहरू भत्किएका छन् भने 4 जनाको मृत्यु भइसकेको छ। उनीहरूको शव फेला परेको र थप 4 जना बेपत्ता रहेको प्रहरी प्रमुख राजन कार्कीले जानकारी दिनुभयो। बागलुङको निसी खोला गाउँपालिका 3 आज बिहान डिस्को खस्दा एकै परिवारका 4 जनाको मृत्यु भएको छ। यस अवधिमा बाढ़ी पहिरो तथा डुबानमा परेका 1,284 जनाको उद्धार गरिएको छ। प्रहरीका अनुसार जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा पहिरोमा पुरिएका धान माल निकालेर सुरक्षित गर्ने काम भइरहेको छ। त्यसका लागि अन्य सुरक्षा निकाय र स्थानीयवासीसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको प्रवक्ता काफ्लेले बताउनु भएको छ। मनाङको नार्पा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिमपहिरोमा परि बेपत्ता भएका 10 जना मध्ये 2 जनाको शव फेला परेको छ। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार उद्धार टोलीले हेलिकप्टर मार्फत 2 जनाको शव चामे ल्याएको हो। अध्ययारो भइसकेकाले थप खोजी तथा उद्धार सम्भव नभएको उहाँले बताउनुभयो।
6: यो हाम्रो मुगु जिल्ला र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने मिमी वन क्षेत्र जुन चाहिँ मुगुको कार्मारुङ
5: एकै समयमा हिङलुङ हिमालतर्फ हिम पहिरो र ठाडो खोलामा बाढ़ी आएपछि जिल्लाको जनजीवन प्रभावित भएको छ। बिजुली र संचार नेटवर्कमा समेत समस्या देखिएको उहाँले बताउनु भएको छ। यसैबीच हिमलुङ हिमालतर्फ गएका अन्य 10 जना पनि सम्पर्कमा आएको र उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो। हुम्लाको चंखेली गाउँपालिका 2 स्थित बागे ढुङ्गा सामुदायिक वनमा जड़ीबुटी संकलन गर्न पुगेका मुगुका एक युवकको हिउँमा परेर मृत्यु भएको छ भने 9 जना सम्पर्कविहीन भएका छन्। मृत्यु हुनेमा मुगुको मुगुम कार्मारोङ गाउँपालिका 9 पापुका 22 वर्षीय गणेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी र डीएसपीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार पापुका बल बहादुर बुढा, प्रकाश बुढा, ललितजंग बडुवाल, जय बहादुर बडुवाल र अखे बहादुर रोकाया तथा छाइलका जय बहादुर रोकाया, वीरबहादुर ऐडी, प्रेम रोकाया र पवन रोकाया सम्पर्कविहीन छन्। घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र भारी हिमपात भएकाले खोजी तथा उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ। सम्पर्कविहीनहरूको खोजीका लागि मुगु र हुम्ला दुवैतर्फबाट प्रहरी टोली परिचालन गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी पोषण राज अधिकारीले बताउनुभयो।
6: यो हाम्रो मुगु जिल्ला र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने मिमी वन क्षेत्र जुन चाहिँ मुगुको कार्मारुङ गाउँपालिकाको वडा नम्बर 9 र त्यसपछि हुम्लातर्फ चंखेली गाउँपालिकाको वडा नम्बर 2 अन्तर्गत पर्ने मिमी क्षेत्रमा चाहिँ जड़ीबुटी संकलनको लागि चाहिँ यता मुगुम कार्मारुङ वडा नम्बर 9 13 जना स्थायीवासी संकलन गर्नलाई चाहिँ यही 28 गते गएको भनेको चाहिँ त्यहाँ स्थानीयवासीबाट चाहिँ बुझिएको सो मध्ये अनि त्यसपछि हाम्रो 13 जना मध्ये चाहिँ अहिलेसम्म 12 जनाको 1 जनाको मृत्यु सहित गरेर 11 जना सम्पर्कमा आइसकेको र थप 2 जना चाहिँ खोजी कार्य जारी रहेको।
5: मनाङ सदरमुकाम चामेमा घट्टे खोलामा आएको बाढ़ी र पहिरोका कारण मर्स्याङदी नदी आंशिक रूपमा थुनिएको छ। नदीको बहाव रोकिएपछि मर्स्याङदी र घट्टे खोला मिसिएर ताल बनेको छ। नदी आंशिक रूपमा थुनिएपछि तटीय क्षेत्रमा जोखिम बढ़ेको छ। स्थानीय प्रशासनले घटनास्थलको अवस्थाबारे निगरानी गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
2: हाम्रो नार्पा भूमि गाउँपालिकाको हिमलुङ हिमालको बेस क्याम्पमा बेपत्ता भएको भनिएको हजुर, अनि त्यहाँ कतिजना बेपत्ता भएको एक तथ्याङ्का चाहिँ नभएको, तर हालसम्म 2 डेडबडी पाइएको छ। 4 जना खोजीकर्ताहरू बेस क्याम्पमै बस्नु भएको छ, उहाँहरूले खोजी गर्नुहुन्छ। हामीसँग चामेमा 2 हेलिकप्टर स्ट्यान्डमै छ। भोलि बिहान हामी चामेबाट फेरि हिन्दुङ बेस क्याम्प पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यही अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ यहाँ।
5: काली गण्डकीको बाढ़ीले पर्वतको जलजला गाउँपालिका 8 फर्सेमा ठूलो क्षति पुर्याएको छ। नदीको कटानले 67 घर पूर्ण रूपमा बोकेका छन् भने थप 23 घर उच्च जोखिममा परेका छन्। स्थानीय प्रशासनका अनुसार स्थानीयले भारी वर्षाको पूर्व सूचना पाएपछि घर छाडेर सुरक्षित स्थानमा गएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो। प्रभावितहरू आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। यसैबीच बाढ़ीका कारण नवलप्रासी क्षेत्रमा मात्रै 1100 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि स्थानीय तह, जिल्ला प्रशासन र प्रदेश सरकारको समन्वयमा खाना तथा आवश्यक सामग्रीको व्यवस्था भइरहेको छ। म्याग्दीमा उद्धारका लागि 2 हेलिकप्टर परिचालन गरिएको छ। प्राधिकरणले नदीको बहाव अझै बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ। तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धानबालीमा क्षति पुर्याएको छ। बाँकेमा गैरातीको हुरीले धानबालीमा क्षति गरेको हो। यस्तै कपिलवस्तुसहित विभिन्न जिल्लामा लगातारको पानीले धानबाली डुबेको छ। कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइसकेको जानकारी दिनुभयो। बाँकेमा यस वर्ष 33,503 हेक्टरमा बर्खे धान रोपिएको छ। मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ। वर्षा नरोकिँदै हतार गरी बाली काट्दा थप क्षति हुन सक्छ। मौसम खुलेपछि मात्र धान काट्ने र भित्र्याउने योजना बनाउन किसानलाई आग्रह गर्नुभयो। अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेर अवरूद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत मलेखु मुगलिङ सड़क खण्ड खुलाउन 10 डोजर तथा यसका भित्र परिचालन गरिएको छ। विपद व्यवस्थापन टोली तथा सड़क डिभिजन कार्यालयको समन्वयमा लिदु र ढुङ्गा माटो पन्छ्याएर सड़क खुलाउने काम भइरहेको हो। आज राति सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसमविद रोजन लामिछानेले देशका अन्य स्थानको मौसम खुले पनि सुदूरपश्चिम सहित देशका विभिन्न प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको बताउनुभयो।
3: अहिले पछिल्लो मौसमको अवस्था पानीको अवस्था हेर्दाखेरि कतै पनि भारी वर्षा भएको अवस्था चाहिँ पश्चिमी क्षेत्र लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सबै ठाउँहरूमा चाहिँ अलिकति मध्यम वर्षा चाहिँ भइरहेको अवस्था छ। अन्य भूभागहरूमा चाहिँ अहिले वर्षा भएको अवस्था चाहिँ आज रातिको मौसमको कुरा गर्नु पर्दाखेरि राति पश्चिमी क्षेत्रहरू यो कर्णाली सुदूरपश्चिम लुम्बिनी प्रदेशको यी ठाउँहरूमा चाहिँ अलिकति मध्यम खालको वर्षा हुन सक्छ मावन्दा रहन्छ। तर पूर्वी भूभागहरूबाट चाहिँ क्रमिक रूपमा यो कर्णाली
5: बाढ़ीले नारायणी किनारमा बाँधेर राखिएको क्रूज सिप बगाई र पुलमा अड्किएपछि अहिले सो क्षेत्रमा यातायात बन्द गरिएको छ। पुलको गैंडाकोट तर्फको भागमा क्रूज अड्किएको छ। घर जत्रो क्रूज सिप पुल मुनि अड्किँदा आवागमन बन्द गरिएको हो। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विश्व सितो रियो कराते च्याम्पियनशीपमा नेपालको टोलीले दुई स्वर्ण एक रजत र तीन काँस्य सहित छ पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्दरले स्वर्ण पदक जित्न सफल हुनुभएको हो। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि काँस्य पदक जित्नु भएको हो। एरिकाले आज भएको फाइनलमा चाइनिज तोइपे की खेलाड़ीलाई 8-6 हराउनु भएको हो। यसैबीच जापानमा जारी विशौं एसियन खेलकुद अन्तर्गत आर्चरी मिक्सर टीममा नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको जोडी बाहिरिएको छ। आज भएको खेलमा तिलक ज्ञानु युएका आइसा अलाली र खलिबा अल्का बीचको जोडीसँग 6-2 पराजित हुँदै बाहिरिएको हो।
0: सन्तोषी रावल बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन तथ्याङ्क संकलन।
7: अहिले हामीले यो प्रभावित क्षेत्रमा नेपाल सरकारले समुदाय स्तरमै गएर स्क्रिनिङ गरिरहेको छ। त्यसको लागि चाहिँ यहाँहरूलाई तपाईँहरू आउनुहोस् है, बालबालिका लिएर यो ठाउँमा आउनुहोस् भन्ने सूचनाहरू यहाँलाई आइसकेको पनि छ होला।
0: आवश्यक जानकारी र सूचना सहितको विशेष श्रृंखला मिलिजुली नेपाली अनि बालबालिका र किशोर किशोरीको सवाल हाम्रो पालो पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन गाङ, फोन नम्बर 082-523-0032 र मोबाइल नम्बर 98-12-91-918।
9: किसानहरूका लागि खुशीको खबर,
8: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
9: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 98-578-23-971।
10: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 MHz।
0: हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
11: बाढ़ी वा विपदको समयमा बाल बच्चालाई पोषिलो खानाको तालमेल नमिलाउँदा पछि स्वास्थ्यमा समस्या आउन सक्ने चिकित्सकहरूको भनाइ छ। नजिकै रहेको स्वास्थ्य संस्थामा लगेर आफ्नो बच्चाको पोषण जाँच गराउन सक्नुहुन्छ। पोषण अधिकृत बिन्दुपुन।
7: पाँचवटा जुन प्रभावित जिल्लाहरू छ त्यसको 15 पालिकामा पोषण लेखाजोखा गरिरहेको छौं। त्यसमा सामान्य भाषामा स्क्रिनिङ गर्ने भनेर भनिन्छ। त्यसमा चाहिँ 6 महिनादेखि 59 महिनाका बाल बालिकाहरूको हाइट तौल लिइन्छ होइन, अनि अर्को चाहिँ मिडिल अपर आर्म सर्कमफेरेन्स मुहाको मेजरमेन्ट गर्ने भन्ने हुन्छ। र यसको मुख्य उद्देश्य भनेको चाहिँ यदि कोही कुपोषित बाल बालिका छ भने समयमै पहिचान गर्न सकौं भन्ने हो। अहिले हाम्रो यो प्रभावित क्षेत्रमा नेपाल सरकारले समुदाय स्तरमै गएर स्क्रिनिङ गरिरहेको छ। त्यसको लागि चाहिँ यहाँहरूलाई तपाईँहरू आउनुहोस् है, बाल बालिका लिएर यो ठाउँमा आउनुहोस् भन्ने सूचनाहरू यहाँलाई आइसकेको पनि छ होला। यदि आएको छैन भने यहाँले महिला सामुदायिक स्वास्थ्य संचालकलाई, आफूले चिनेको स्वास्थ्य कर्मीलाई सोधेर जान सक्नुहुन्छ। यदि त्यहाँनिर चाहिँ स्क्रिनिङ भइसकेको छ अलरेडी, मेरो बच्चा छुटिसक्यो भन्ने छ भने पनि यहाँहरूले महिला सामुदायिक स्वास्थ्य संचालक मार्फत फेरि स्क्रिनिङ गरेर लिएर जान सक्नुहुन्छ। र नेपाल सरकारले चाहिँ कुपोषित बाल बालिकाहरूको लागि निशुल्क रूपमा उपचार पनि गर्दै आइरहेको छ। त्यही भएको भएर अहिले यो जोखिमको अवस्था छ, यसै पनि अहिले कुपोषणको समस्या एकदमै बढ़िरहेको छ। त्यसमा पनि अब खानपानको कारणले गर्दा होस् होइन, आमाको दूध पर्याप्त नभएर होस्, यो कुपोषण हुने जोखिम बढेर गएको छ नि त। त्यही भएर कसैले पनि होइन यो बेलामा आफ्नो बच्चालाई चाहिँ स्क्रिनिङ गराउनबाट नछुटाउनु होला।
11: बाल बच्चामा समयमै पोषण जाँच गराउँदा कुपोषणका लक्षण देखिए छिट्टै उपचार गराउन सजिलो हुने बताउँदै हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभागका पोषण अधिकृत बिन्दुपुन। नचिनेका मानिसको तत्कालै विश्वास नगर्न प्रहरीको सुझाव छ। सहयोग र उद्धार गर्ने बहानामा कतिपय मानिसहरू समस्यामा पर्न सक्ने नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफलेको भनाइ छ।
12: जनप्रतिनिधिज्यू हुनुहुन्छ, जनप्रतिनिधिज्यूहरूसँग समन्वय गर्न सक्नुहुन्छ। हाम्रो महिला प्रहरी कर्मचारीहरू हामीले फिल्डमै सँगै खटाएका छौँ, उहाँहरूसँग नि आफ्ना ती कुराहरू सेयर गर्न सक्नुहुन्छ। तुरुन्तै यस नभन्नुहोस्, उहाँहरूसँग नजिक ननजिकिनुहोस्, उहाँहरूका कुराहरू सुने पनि ती कुराहरूलाई पालनतिर नलाग्नुहोस्। उहाँले नभन्नुहोस् है भनेका छन् भने झन् सेयर गर्नुहोस्, किनभने त्यो नभन्नुहोस् है, यो भन्नु हुँदैन है भनेपछि झन् उहाँ चाहिँ गलत गतिविधि गर्दै हुनुहुन्छ भन्ने बुझिन्छ। प्रलोभन दिने, नचाहिँ त आश्वासन दिने, अपराधिक क्रियाकलाप गर्ने, कानून उल्लङ्घन गर्ने कुचेष्टा कसैले नगर्नु होला। त्यसमा तपाईँहरू विभिन्न नाममा त्यसरी आफूखुसी गर्न पाउनुहुन्न। दोस्रो कुरा, सम्बन्धित नागरिकले पनि, सम्बन्धित व्यक्तिले पनि यथार्थ नबुझिकन त्यस्ताको लयलयमा लागेर, लहकाउमा लागेर, प्रलोभनमा लागेर, भनाइमा लागेर पछि पछि लाग्ने, उहाँहरूका कुराहरू सुन्नेतिर नलाग्नु होला। यसले कतै मलाई मानव बेचबिखन पो गर्न खोज्दैछ कि, ट्राफिकिङ पो गर्न खोज्दैछ कि भन्ने खालको अलिकति शंकाको रूपमा हेर्नु होला।
11: नचिनेको मान्छेको कुरामा तुरुन्तै विश्वास नगर्न, पैसा, कागज पत्र वा व्यक्तिगत जानकारी सजिलै नदिन र केही शंका लागेमा परिवार, छिमेकी वा प्रहरीलाई खबर गर्नुपर्छ। प्रहरीका प्रवक्ता अभि नारायण काफले। बाढ़ी तथा विपदको बेला नियमित औषधि खाइरहने र पाका उमेरका व्यक्तिहरूले आफ्नो स्वास्थ्यको ख्याल अरू समयको भन्दा अझ बढ़ी गर्नुपर्छ। सशस्त्र प्रहरी अस्पतालका नर्स रञ्जना चौधरी।
13: यो उमेर पाको भएको मान्छेहरूलाई चाहिँ औषधिहरू चाहिँ नियमित लिनु पर्यो, जताबाट भयो नि लिएर आएर टाइममै खानु पर्यो, बीचमा छोड्नु भएन। यो चाहिँ हाम्रो यही आयुर्वेदा भन्ने एउटा नजिकै एउटा हस्पिटल छ, त्यहाँ हस्पिटलबाट पनि ल्याउन सकिन्छ, अनि हेल्थ पोस्टहरूमा पनि पाउँछ, अनि हाम्रो यता भएको उपलब्ध भएको औषधिहरू हामी यतै पनि दिने गरेका छौँ। बिहान उठ्ने बित्तिकै सरसफाई गर्नु पर्यो, दैनिक नुहाई धुवाई गर्नु पर्यो सफा पानीले, खाना खानभन्दा अगाडि, खाना खाइसकेपछि चाहिँ हातहरू राम्ररी सफा गर्नु पर्यो साबुन पानीले, टोयलेटहरू चाहिँ जताततै खुल्ला वातावरणमा गर्नु भएन, टेन्सन बढ्यो भनेर जाँड रक्सी खानु भएन, चुरोट विधिहरू फुक्नु भएन। श्वासप्रश्वास सम्बन्धी समस्याहरू आउन सक्छ, जाँड रक्सी खानाले कलेजोहरू बिग्रिन सक्छ।
11: नियमित खाइरहने औषधि नछुटाउन, सुर्ती, चुरोट, मदिरा नखान र दिनहुँ सरसफाईमा ध्यान दिन सुझाव दिँदै हुनुहुन्थ्यो सशस्त्र प्रहरी अस्पतालका नर्स रञ्जना चौधरी। तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिका असुरक्षित भएको अनुभव भएमा प्रहरीलाई खबर गर्नुपर्ने,
12: त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ।
0: हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
15: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
14: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417-055-65। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
16: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 0825-21-847
17: र 0825-21-880।
10: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
18: परिवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हाम्रो पालो।
18: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 320 खण्डमा छौं। पछिल्लो समय बाढ़ी प्रभावित क्षेत्रमा रहेका बालबालिकाको सुरक्षा चुनौती बढ़दै गएको छ। घर परिवार र आफन्तबाट छुट्टिएका बालबालिकालाई कसरी सुरक्षा प्रदान गर्ने, स्थानीय प्रहरी, स्थानीय र सरकारवाला निकायको भूमिका के हुन्छ, हामीले नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेसँग कुराकानी गरेका छौं।
12: तपाईँ चाहिँ बाढ़ी प्रभावित क्षेत्रमा हुनुहुन्छ र त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ। 100 नम्बरमा जहाँबाट फोन गरे पनि त्यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोन जान्छ र त्यहाँ सम्पर्क हुन सकेन भने 104 पनि फोन गर्न सक्नुहुन्छ। वा नेपाल सरकारले यो विपदमा आपतकालीन नम्बरहरू भनेर चाहिँ सूचना जारी गरेको छ, ती नम्बरहरू फोन गर्न सक्नुहुन्छ। तर यदि त्यस्तो देख्नुहुन्छ भने चुप लागेर चाहिँ नबस्नुहोस्, खबर गर्नुहोस्, किनभने उहाँहरूलाई अलपत्र भएको अवस्थामा फेला पार्नु भयो भने हामी सबैको कर्तव्य हो उहाँलाई चाहिँ त्यो अलपत्रबाट चाहिँ चाँडोभन्दा चाँडो सेवा दिनु पर्यो, त्यसलाई चाहिँ निकाल्नु पर्ने हुन्छ। र त्यस्तो अवस्थामा अलपत्र परेको व्यक्तिलाई भोलि कसैले लालाई फकाई गर्न सक्छ, झुटा प्रलोभन देखाउन सक्छ, झुटा माया गरेको देखाउन सक्छ र कुनै कानूनी उल्लङ्घन गर्न सक्छ, अपराधिक क्रियाकलाप गर्न सक्ने प्रबल सम्भावना हुन्छ। हुन त हामीले यी कुराहरू राखेर विभिन्न किसिमको सूचनाहरू जारी गरिसकेका छौँ नेपाल प्रहरी संगठनले आफ्नो आधिकारिक वेबसाइट मार्फत र हाम्रा जिल्ला प्रहरी कार्यालयहरू सबैलाई र सम्बन्धित प्रहरी कार्यालयहरूलाई हामीले परिपत्र पनि गरिसकेका छौँ। यो हुन नपाओस् भन्नको लागि हामीले सम्बन्धित होल्डिङ सेन्टर्सहरूमा हामीले महिला प्रहरी कर्मचारीहरू पनि खटाइसकेको अवस्थाहरू छ। हामीले बोर्डर एरियाका इलाका चौकीहरूलाई हाम्रो प्रहरी कार्यालयहरूलाई पनि यो प्रति एलर्ट राखिसकेको अवस्थाहरू छ। तथापि कसैले त्यस्ता महिला बालबालिकाहरूलाई यो विपदको फाइदा उठाउँदै नाजायज गतिविधि गरेको खण्डमा कसैले भेट्नुहुन्छ, थाहा पाउनुहुन्छ, सूचना प्राप्त गर्नुहुन्छ वा शंका लागेमा मात्रै पनि यहाँले हामीलाई खबर गर्न सक्नुहुन्छ।
17: प्रहरीले त गरिरहेछ तर नागरिकको तर्फबाट आफैले गर्न सक्ने कामको बारेमा भन्नुपर्दा पोइन्ट आउट गरेर चारवटा कुरा के होला?
12: नागरिकले सर्वप्रथम त एउटा के छ भने सेफ्टी इज एज अ सिम्पल एज एबीसी भन्छ। एबीसी अलवेज बी केयरफुल, सधैँ होसियार हो, एकदमै यो एकदमै सत्य हो। होसियार हुनु पर्यो हरेक कुरोमा। चाहिँ अघि मैले भने अनाधिकृत मान्छेहरूले प्रलोभन देखाउँछ भने त्यही अलिकति शंकाको रूपमा हेर्नु पर्यो। त्यसै गरी आफ्ना घरमा कोही थर्ड पर्सन त्यसरी अनावश्यक रूपमा चासो चियो गर्छ छिर्छ भने त्यतिखेर नै आफूले ख्याल गर्नु पर्यो। आफूसँग जे जति सामानहरू अहिले छ बचेको कुराहरू त्यसलाई सुरक्षित रूपमा चाहिँ राख्नु पर्यो। र जो अनावश्यक अर्काको घरमा छिर्ने चाहिँ गर्नु भएन। सम्बन्धित प्रहरी कार्यालय र जनप्रतिनिधि मार्फत मात्रै ती घरहरूमा चाहिँ जानु पर्यो या चाहिँ त्यहाँ चाहिँ सेवा गर्ने, त्यहाँ चाहिँ त्यो लेदो माटो हटाउने भनेर अनावश्यक अर्काको घरमा छिर्ने काम गर्नु भएन। सम्बन्धित घरधनी हुनु पर्यो। घरधनीले पनि नजिक प्रहरी कार्यालयसँग समन्वय गरेर प्रहरीले त्यहाँ हामीले खटाएको छौँ उहाँहरूसँग समन्वय गरेर अन्यको सहयोग दिनुपर्छ भने त्यसरी जानु पर्यो। र जुन एउटा चोरी लुटपाटका घटनाहरूको सन्दर्भमा नागरिकले स्वयं सचेत रहनु पर्यो धेरै कुरामा, र त्यस्तो खतरा महसुस हुन्छ चाहिँ प्रहरीको पहुँच देखिँदैन, आएन त्यहाँ प्रहरी भन्ने हामीले हाम्रो आधिकारिक वेबसाइट मार्फत सम्पर्क व्यक्तिहरूको नम्बरहरू पनि हामीले आधिकारिक चाहिँ सूचनाहरू प्रवाह गरेका छौँ। हाम्रो केन्द्र छ, हाम्रो समन्वय केन्द्र, त्यहाँबाट पनि हामीले चाहिँ हामीसँग हटलाइन नम्बरहरू दिएको अवस्थाहरू छ, त्यहाँ सम्पर्क गर्न सकिन्छ। नेपाल सरकारले पनि विपद प्राधिकरणको पनि नम्बरहरू वेबसाइट मार्फत आधिकारिक चाहिँ एउटा सूचना प्रवाह गरेको अवस्थाहरू छ, त्यहाँ सम्बन्धी गर्न सक्नुहुन्छ। कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला। हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ, हामीले चाहिँ सबै चाहिँ फ्लो गरेको अवस्थाहरू छ, त्यहाँ यहाँहरूले वा नजिकको जनप्रतिनिधि मार्फत पनि सम्बन्धी गरेर अगाडि बढ्न सक्नुहुन्छ भन्छु म।
18: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईवीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
0: देशका विभिन्न स्थानमा बाढ़ी, पहिरो र डुवान लगायतका विपदका घटनामा परि 14 जना भन्दा बढ़ीको मृत्यु भएको छ भने धेरै भौतिक क्षति भएको छ। काली गण्डकीको बाढ़ीले पर्वतको जलजला गाउँपालिका 8 ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण नवलपरासी क्षेत्रमा मात्र 1,100 भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। मनाङको नार्पा भूमि गाउँपालिकामा हिमलुङ हिमालयमा हिम पहिरोमा परि बेपत्ता भएका 10 जना मध्ये 2 जनाको शव फेला परेको छ। मनाङ सदरमुकाम चामेमा घट्टे खोलामा आएको बाढ़ी र पहिरोका कारण मस्याङली नदीमा आंशिक प्रवाह थुनिएको छ। तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धान बालीमा क्षति पुगेको छ। आज राति सुदूरपश्चिमको पहाड़ी भेगका 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने अन्य स्थानमा कम सम्भावना छ। बाढ़ीले नारायणी किनारमा बाँधेर राखिएका क्रूज सिप बगाएर पुलमा अड्काएपछि अहिले यातायात पुलमाथिको यातायात बन्द गरिएको छ। र जापानमा चलिरहेको विश्व सितोरिया कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण, 1 रजत र 3 काँस्य पदक जितेको छ।

0: तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918 कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
3: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छदै छ नि अवतार टेक्नोलोजी ओल्ड
2: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ
4: हाम्रा सेवाहरू फिंगरप्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
4: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्

0: मोबाइल 9747076011 र 9810781380।
1: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
2: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
3: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
4: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
5: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
5: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
4: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
5: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
6: स्कुल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक, टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ।
7: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
8: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
9: के भयो बोलादै, के गुनगुनाइरहेको?
8: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
9: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त? अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
8: यति सजिलै?
9: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
7: घरमा काम परेका बेला चाहिने खुकुरी, खुडा, खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा हाँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
10: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा, सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग, दान तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेची, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाँफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।

0: मजदूरी एंड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दान एसबीआई बैंक को एटीएम अगाड़ी प्रोप राइटर अजय दिक मोबाइल नंबर 98465 55452।
1: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
2: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरी गहना पाइने पसल ज्योति गहना पसल।
3: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
4: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
3: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरि बिक। सम्पर्क मोबाइल 98578720300।
4: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
5: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
6: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
5: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
6: यसका बाजे लाट्टाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो छ यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए अहिले भत्क कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा।
7: हामी कहाँ साल सिसौ असना सालको चौका झ्याल झोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
4: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरासोक दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578 23894 98478 14894।
8: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
0: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
8: हामी कहाँ उपलब्ध सेवाहरू,
9: दाँत निकाल्ने,
8: नयाँ दाँत राख्ने,
9: झिक्न नपर्ने गरी दाँत राख्ने,
8: दाँत भर्ने, दाँत सफा गर्ने,
9: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
8: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
10: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560 38443 र 98105 97 72।
8: खुसीको खबर,
0: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 98680719194 र 98228 5576।
4: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
11: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाईं सँगसँगै

0: किसानहरुका लागि खुशीको खबर।
1: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
0: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
5: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-847
6: र 082-521-880।
7: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौँ।
8: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ। पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98-088-64-071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाछिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
5: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
4: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
5: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाभ केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाभ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
7: 10 बेड आईसीयू सेवा,
8: 10 बेड एनआईसीयू सेवा,
7: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाभ केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
9: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
12: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 98578251188 र 98478401188।
6: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
13: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
13: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
14: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
15: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
14: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
4: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
16: हामी कहाँ उपलब्ध सेवाहरू: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
4: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
16: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98-631-17-600 र 98-578-35-952।
17: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं

नमस्कार, यो प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्वारा दाङको तुल्सीपुरबाट सञ्चालित वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम हो। हाम्रो प्रसारण एफएम ब्याण्डको 93.4 मेगाहर्ज र इन्टरनेटमा रेडियो प्रकृति .com लगन गरेर विश्वभर सुन्न सकिन्छ। राति 10:15 बजेसम्म हुने आजको प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आज दिनभर समाचारसँगै विभिन्न गीत संगीत, विभिन्न कार्यक्रम, सूचना, विज्ञापन र वातावरण सम्बन्धी सन्देशहरू सुन्न सक्नुहुनेछ।

0: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
1: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
0: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
2: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
3: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
4: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
5: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
4: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
5: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
0: किसानहरूका लागि खुसीको खबर,
1: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
0: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान। फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 98578-23971।
1: घरमा काम परेका बेला चाहिने खुकुरी, खुडा, खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा हाँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
0: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा, सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाँफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
1: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड दाङ। एसबीआई बैंकको एटीएम अगाडि। प्रोप्राइटर अजय दिक। मोबाइल नम्बर 98476-55452।
0: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
6: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
1: कि त

0: सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
0: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
0: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98478443 र 98478443।

0: थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल पिर्तामोर झापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
1: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
2: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी टेरस तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808-64-071।
3: हिमाल पहाड तराई हामी सबै नेपाली हौ, कोही छैनौ पराई।
4: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो प्रकृति FM 93.4 MHz।

0: द्वारा उनकै सुहानी उनकै नाची बुढालाई अब कहिले सुनिने
1: पैसा त हो नि जसरी मलाई धरधरी रोएको छ त्यसले मैले त्यसरी नै रुनु पर्छ।

0: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
1: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
0: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दाङ, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-578-80-103।
1: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
2: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
4: दन्त परीक्षण तथा परामर्श सेवा,
3: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
3: दाँत निकाल्ने,
4: दाँत भर्ने,
3: दाँतको जरादेखि उपचार गर्ने,
4: कृत्रिम दाँत लगाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार,
4: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
3: दाँतको कस्मेटिक उपचार,
4: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
5: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 98-578-25-188 र 98-478-40-188।
0: किसानहरूका लागि खुसीको खबर:
1: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
0: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।